0: نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا جس نے صبح کے وقت 10 مرتبہ اور شام کے وقت 10 مرتبہ مجھ پر درود بھیجا اسے میری شفاعت نصیب ہوگی۔ روایت ہے طبرانی کی۔ ارشاد باری ہے والذاکرین اللہ کثیرا والذاکرات اعد اللہ لہم مغفرتا و اجرا عظیما۔
1: قطر's most heard radio station FM 107 دل سے دیسی۔
2: ساتھیوں زندگی کے سفر کے لیے ایک صحیح ڈائریکشن چاہیے اور جب بات ہو پیسے کی تو صحیح گائیڈنس بھی سب سے زیادہ ضروری ہوتی ہے۔ سیونگ، بجٹنگ، فیوچر پلاننگ یا اسمارٹ انویسٹنگ، انٹروڈیوسنگ پروگرام منی نیویگیٹر، ایک ایسا گائیڈ جو آپ کو لے کے جاتا ہے فائنینشیل اویئرنیس کے سفر پر۔ بالکل پریکٹیکل، بالکل ریئل لائف۔ سنیے پروگرام منی نیویگیٹر Every Monday, 10 a.m. onwards. Only on FM 107, Dil Se Desi. Your guide for a smarter, a strong financial decision. Sirf sunna hi nahi, samajhna bhi shuru kijiye.
3: Assalamu alaikum saathiyo, main hoon Safa aur aap sun rahe hain Money Navigator. Dekhiye bhai, aaj ke is episode ki shuruaat main kisi advice se nahi karungi, na hi kisi number se, na hi kisi chart se. Main shuru karungi ek aise sawal se, एक ऐसा सवाल जो बहुत सिंपल लगता है लेकिन असल में बहुत गहरा है और अक्सर औकात मेरे और आपके दिमाग में ये ऑन एंड ऑफ घूमता ही रहता है। सवाल ये है कि भाई आखिर कितना पैसा काफी होता है एक खुशहाल जिंदगी गुजारने के लिए। देखिए यहाँ कतर में रहकर ना मुझे ऐसा लगता है कि एम्बिशन हमें हर तरफ से घेर लेता है। हम लोगों को देखते हैं जो लंबे लंबे आवर्स तक काम कर रहे होते हैं, प्रमोशंस के पीछे भाग रहे होते हैं, बेहतर सैलरी के लिए जॉब स्विच कर रहे होते हैं, कभी शहर बदलते हैं, कभी मुल्क बदलते हैं और अक्सर अपना वक्त कुर्बान कर देते हैं। मुझे ऐसा लगता है ये सब कुछ एक ही वजह से है, बेहतर जिंदगी की वजह से। इसका रीजन ये है कि भाई हर कोई एक अच्छी, बेहतर, खुशहाल जिंदगी जीना चाहता है, लेकिन इस रेस के दौरान हम एक बात को बिल्कुल खामोशी से मान लेते हैं और उसी बात को मानने की वजह से वहीं से मसला शुरू होता है। हम मान लेते हैं कि जितना ज्यादा पैसा उतना ज्यादा खुश रहना, यानी कि हम कहते हैं कि भाई जितना पैसा होगा ना हम उतने ही खुश रहेंगे। लेकिन जरा सोचें कि

0: कहता है, जी अब्बू जी अब्बू क्या बात है। अब अगर वो अब्बू दोबारा उसी तरह कहता है कि बेटा क्या तुमने आज होमवर्क पूरा किया था, तो ये है तरीका। अगर हम इसको बार बार उन्हें बेटा बेटा करके पुकारते हैं तो वो उनके दिल में एक जगह बना लेती है। यही बात शुएब अलैहिस्सलाम ने अपनी कौम को सिखाई थी। शुएब अलैहिस्सलाम अपने कौम को सिर्फ डराते नहीं थे, वो तो समझाते थे। वो कहते थे, मुझे ये फिक्र है कहीं तुम भी पहली कौमों की तरह गलती न कर बैठो। ये बात उन्होंने इस वजह से कही थी कि ताकि उन्हें बचाएं, इस कौम को बचाई जाए, उनसे नफरत के लिए नहीं। और जब कौम ने उनकी बात ना मानी तब भी शुएब अलैहिस्सलाम ने सख्ती से नहीं कहा, बल्कि बड़ी बुर्दबारी के साथ, तुम अपना काम करते रहो, मैं अपना काम करता रहूँगा और अल्लाह सब देख रहे हैं। तो खुलासा क्या हुआ? खुलासा यही है कि भाई खुशी है गम है तो तमाम तर बातें अल्लाह ही की तरफ से है। अगर कोई कहता है कि मुझे आज बहुत खुशी हो रही है, मैं जीत गया हूँ, तो उन्हें उससे साथ साथ इस बात की तलकीन करेंगे, हाँ जी ये बताओ तो कि ये कामयाबी किसकी मदद से मिली है। तब वो ज़रूर इस बात का इतराफ़ करेंगे कि नहीं नहीं नहीं अल्लाह की मदद से, हाँ जी। तो शुएब अलैहिस्सलाम का सबब भी तो यही था ना, वमा तौफीकी इल्ला बिल्ला, मेरी तौफीक अल्लाह ही से है, अल्लाह ही की मदद से मुमकिन है। जब अल्लाह साथ हो तो बात समझाना भी आसान और बात मानना भी आसान हो जाता है। अल्लाहुम्मा सहल। इसी के साथ एक छोटा सा ब्रेक लेते हैं, मुलाकात होती ब्रेक के उस पार, जुड़े रहिए हमारे साथ।
1: कुरान सिर्फ एक किताब नहीं, ये अल्लाह का कलाम है। यह हमें बताता है क्या सही है, कौन सा रास्ता बेहतर है और मुश्किल वक्त में कैसे सब्र और उम्मीद रखी जाती है। बचपन से हमने कुरान पढ़ा, तिलावत की, लफ्ज दोहराए, लेकिन अक्सर उसे समझने के लिए रुककर सोचा नहीं, जबकि कुरान अल्लाह की तरफ से हर मोमिन के लिए खास तोहफा है जो सिर्फ पढ़ा नहीं समझा भी जाना चाहिए।
0: कुरान फॉर किड्स में एक मरतबा फिर आप सबका खैर मकदम है। अब हम तकरीबन प्रोग्राम के इख्तितामी मरहले तक पहुंच चुके हैं और कुरान फॉर किड्स के इस सेगमेंट में हम जरा वालिदैन को मुखातब बनाएंगे, उन्हें ये बताएंगे कि बच्चों से बात करने का जो शुआइबी अंदाज है वो क्या होगा। इधर यानी शुएब अलैहिस्सलाम का जो तरीका था लोगों से मुखातब होने का, तो इस सिलसिले में हम बच्चों के लिए क्या रहनुमाई ले सकते हैं जब हम बच्चों से मुखातिब होते हैं। तो हाँ जी प्यारे अम्मी अब्बू, अब आपका वक्त आ गया है, ज़रा गौर से सोचिए आप लोग, हम अपने बच्चों से किस अंदाज में बात करते हैं? क्या हमारी बात उन्हें करीब लाती है या दूर कर देती है? कुरान हमें एक बहुत खूबसूरत नमूना दिखाता है शुएब अलैहिस्सलाम का। शुएब अलैहिस्सलाम जब अपने कौम से बात करते थे तो वो एक ही अंदाज पर नहीं रुकते थे, यानी सिर्फ एक अंदाज नहीं अपनाते थे, बल्कि वक्त के साथ साथ इस तरह के मुख्तलिफ अंदाज, ताकि वो दिल तक पहुंच सके। शुएब अलैहिस्सलाम जैसे कि हमने पिछले हिस्से में भी कहा, जब बात शुरू करते थे तो या कौम, ए मेरे लोगो, इस तरह पुकारते थे। प्यारे वालिदैन, जब आप बच्चों को नाम लेकर नरमी से पुकारते हैं तो आधा काम तो वहीं हो जाता है। इसी तरह सामीन किराम, मेरे नन्हे लिसनर्स, तो आपने शुएब अलैहिस्सलाम का ये किस्सा सुना है और शुएब अलैहिस्सलाम जैसे कि हमने पहले भी बताया कि गलती पर वो सख्त अल्फाज नहीं इस्तेमाल करते थे बल्कि प्यार से मुखातिब होते थे। जुल्म न करो, फसाद न फैलाओ। तो वालिदैन, जब बच्चे गलती करें तो याद रखिए, गलती समझाना गुस्सा निकालने से बेहतर है। शुएब अलैहिस्सलाम अपनी कौम को अल्लाह की नेमतें याद दिलाते थे, हम भी बच्चों को ये कह सकते हैं कि अल्लाह ने तुम्हें अकल दी, सेहत दी, घर दिया, तो ये तमाम तर नेमतें अल्लाह ताला की तरफ से हैं اب آتے ہیں پانچویں انداز کی طرف یعنی شعیب علیہ السلام نے یہاں کیا طریقہ استعمال کیا ہے اس سلسلے پر ہماری تفصیلی گفتگو چل رہی ہے مختلف انداز اس پر ہم نے پہلے بتائی ہے پچھلے حصے میں کہ وہ جس طرح صحیح بات سکھانے میں آگے آگے پیش پیش رہتے تھے اسی طرح غلطی سے روکنے کے حوالے سے مزید دلیل اور اعتماد پیدا کرنے کے حوالے سے شعیب علیہ السلام کہتے تھے اللہ سب کو جانتے ہیں وہی بہتر فیصلہ کرتے ہیں تو اسی طرح بچوں کو بھی ہمیں یہ اعتماد دینا چاہیے کہ اللہ ان کے ساتھ ہیں مزید ایک اور طریقہ امید دلانا یہ بھی انہوں نے اختیار کیا شعیب علیہ السلام نے وہ اپنی قوم سے کہتے تھے میں تمہیں اچھے حال میں دیکھ رہا ہوں یہ جملہ دل کھول دیتا ہے پیارے والدین جب آپ کہتے ہیں مجھے تم سے امید ہے تو بچہ خود کو مضبوط محسوس کرنے لگتا ہے اب آتے ہیں ساتویں انداز کی طرف جہاں ذمہ داری یاد دلائی گئی ہے شعیب علیہ السلام جیسے کہ آخر میں کہتے تھے میں تم پر نگران نہیں اللہ سب دیکھ رہے ہیں یعنی ذمہ داری دل سے آئے خوف سے نہیں اسی طرح سامعین کرام آخری اور سب سے خوبصورت بات تو یہ ہے کہ شعیب علیہ السلام یہ کہتے تھے وما توفیقی الا باللہ علیہ توکلت وإلیہ انیب والدین کرام یہی جملہ ہمیں بھی سکھاتا ہے کہ کامیابی پر شکر ناکامی پر دعا اور ہر حال میں اللہ پر بھروسہ قائم رکھنا اس طرح سامعین کرام یہ آیت بچے کی خود اعتمادی نہیں توڑتی بلکہ اسے اللہ سے توڑتی ہے تو اس طرح سامعین کرام ایک چھوٹا سا قدم ہے لیکن یہی قدم بچے کے دل میں عاجزی بھی پیدا کرتا ہے اور اعتماد بھی قرآن فار کڈس ہم اس پروگرام میں چلیں آج کے اس پروگرام کے اس حلقے میں یہ نیت کرتے ہیں کہ ہم بچوں سے جو شعیبی انداز میں شعیب کے بتائے ہوئے جو آیات ان آیات میں ان کا تذکرہ آیا ہے ان کے تلاوت اور تبلیغ کے حوالے سے تو ان کے انداز کو ہم فالو کرنے کی کوشش کریں گے جب ہم بچوں سے مخاطب ہوتے ہیں نرمی حکمت اور امید کے ساتھ اور ہر بات کے آخر میں اللہ پر توکل سکھائیں گے کیونکہ جب گھر میں بات کا انداز درست ہو تو دل خود بخود اللہ کی طرف مائل ہو جاتے ہیں جڑے رہیں ہمارے ساتھ ملتے ہیں ایک چھوٹے سے بریک کے بعد پروگرام کے اختتامی مرحلے میں
1: قرآن صرف ایک کتاب نہیں یہ اللہ کا کلام ہے یہ ہمیں بتاتا ہے کیا صحیح ہے کون سا راستہ بہتر ہے اور مشکل وقت میں کیسے صبر اور امید رکھی جاتی ہے بچپن سے ہم نے قرآن پڑھا تلاوت کی لفظ دہرائے لیکن اکثر اسے سمجھنے کے لیے رک کر سوچا نہیں جبکہ قرآن اللہ کی طرف سے ہر مومن کے لیے خاص تحفہ ہے جو صرف پڑھا نہیں سمجھا بھی جانا چاہیے
0: ویلکم بیک سامعین کرام پروگرام کے اختتامی مرحلے میں آپ کا خیر مقدم ہے اور اس پروگرام کے اختتامی مرحلے میں ہمیں بہت زیادہ جو ہے نا الفاظ استعمال کرنے کی ضرورت نہیں ہم تو صرف الوداع کہنے کے لیے آئے ہیں تو جیسے کہ پیارے بچوں آج کی قسط کے یہ آخری لمحے ہیں تو ان میں ہم نے اس پورے حصے میں کیا کیا بات کی ہے موضوعات کیا تھے اس پر ایک مختصراً آپ کے ساتھ شیئر کرتے ہیں اچھا جی ہم مختصراً اس کا کیا بتائیں اس کی ایک اہم بات بتا دیتا ہوں شعیب علیہ السلام سے آج ہم نے یہ سیکھا کہ اچھی بات ہمیشہ ایک ساتھ نہیں سکھائی جاتی بلکہ آہستہ آہستہ سکھائی جاتی ہے انہوں نے پہلے لوگوں کے دل درست کیے پھر ان کے کام درست کیے اور پھر انہیں اللہ کی نعمتیں یاد دلائی انہوں نے نرمی سے بات کی سمجھایا دلیل سے قائل کیا پیار کے ساتھ خبردار بھی کیا لیکن سب سے اہم بات بچوں انہوں نے ہر وقت یہ یاد رکھا کہ اصل مدد تو اللہ کی طرف سے ہے اصل کامیابی اللہ کے ہاتھ میں ہے اور اصل بھروسہ اللہ ہی پر ہونا چاہیے اسی لیے اسی آیت کے حصے کو ہم ایک مرتبہ پھر دہراتے ہیں وما توفیقی الا باللہ یعنی میں اکیلا کچھ نہیں لیکن اللہ کے ساتھ سب کچھ ممکن ہے تو دوستوں آج ہم نے یہ سیکھا آج کی آیت کے حصے سے وما توفیق الا باللہ کہ میں اکیلا کچھ نہیں اللہ کے ساتھ سب کچھ ہے کامیابی ملے تو شکر،

0: बाद जबकि पीरियड्स खत्म हो गए हैं उसके बाद नया एंडोमेट्रियोसिस डेवलप होना इट्स वेरी वेरी वेरी रेयर इट्स वेरी रेयर यस
1: अच्छा अच्छा डॉक्टर अगर किसी को फैमिली में अगर ये है तो क्या दूसरी फीमेल को भी होने का रिस्क बढ़ जाता है
0: यूजुअली नहीं क्योंकि अच्छा। इसकी एज सच कोई जेनेटिक प्रीडिस्पोजिशन जो है वो इसको क्या कहना चाहिए कि कोई लिंक बनता नहीं है जेनेटिक्स का अभी तक की जो स्टडीज हैं अच्छा। तो इट इज़ वेरी अनलाइकली कि ये सोचा जाए कि क्योंकि एक बंदे को है एंडोमेट्रियोसिस एक बच्ची को एंडोमेट्रियोसिस है तो दूसरे को भी होगी हाँ डिसमेनोरिया और हैवी पीरियड्स ये जो हैं ये डिपेंड करते हैं ये रिलेटेड होते हैं कि अगर मदर को हैवी पीरियड्स होते हैं मदर को डिस्मेनोरिया होता है या खालाओं को डिस्मेनोरिया होता है हैवी पीरियड होते हैं तो चांसेस हैं कि आगे आने वाली बच्चियों में भी एंडोमेट्रियोसिस और ये पीरियड्स के जो हैं ये मसाइल नॉट एंडोमेट्रियोसिस सॉरी डिस्मेनोरिया पेनफुल पीरियड्स और हैवी पीरियड्स चल सकें हो सकते हैं लेकिन एंडोमेट्रियोसिस एज सच नहीं कि अगर वालदा को है तो बच्ची को भी होगी खाला को है तो भांजी को भी होगी यूजुअली नहीं
1: यूजुअली
0: नहीं
1: अच्छा डॉक्टर क्या फिर डाइट एक्सरसाइज या फिर लाइफस्टाइल चेंजेस जो हैं वो सिम्टम्स को मैनेज करने में मदद कर सकते हैं
0: बिल्कुल सिम्टम्स को रिलीफ करने में बिल्कुल बिल्कुल हेल्पफुल हो सकती हैं क्योंकि एंडोमेट्रोटिक पेन जैसे कि मैं बता रही हूँ ये कभी कभी तो ये इतना सवियर इतना एक्सक्रूशिएटिंग हो जाता है कि हमारे पास बच्चियाँ आती हैं और हमें उनको इंजेक्शन देना पड़ता है कुछ देर हॉस्पिटल में रखना पड़ता है कि उनका पेन रिलीफ हो और वो घर जाने से डरती हैं कि कल दोबारा से ऐसा हो जाएगा तो फिर हम क्या करेंगे तो इस सूरत में ये इटसेल्फ पेन जो है वो फिर बच्चों को डिप्रेस बच्चियों को करता है डिप्रेस स्कूल नहीं जा पाती स्कूल जाती हैं इस वजह से काम नहीं हो पाता वर्किंग लेडीज़ अपने काम पे कंसंट्रेट नहीं करते तो एंडोमेट्रियोसिस जो है वो मेंटल वेलबींग के ऊपर तो असर डालती है तो उसके लिए आपको अपने आप को रिलैक्स करने की ज़रूरत है अपने आप को एक कंफर्टेबल एनवायरनमेंट देना सूदिंग एफर्ट्स अब उस सूदिंग एफर्ट में गर्म पानी की बोतल से लेके कहीं बाहर वॉक करना या गर्म कॉफ़ी पीना या वो सारा दिन अपने कंफर्ट जोन में ब्लैंकेट में घर में रह के टीवी देखना जो भी आप अपने आपके स्ट्रेस रिलीव करने के लिए कर सकें आई विल सजेस्ट डू इट टू पास दोज टू थ्री डेज जब क्या जिस टाइम के अंदर आपका जो है ना ये रियली आप जो है इसमें सफ़र कर रही हैं सो गिव सम टाइम टू योर सेल्फ टू मेक योर सेल्फ कम्फर्टेबल
1: अच्छा डॉक्टर एक और मेरे जहन में सवाल आया कि मैं आपसे पूछूं एंडोमेट्रियोसिस और पीसीओस ये एक ही कंडीशन है या इनमें कोई फ़र्क भी
0: नहीं नहीं नहीं ये बिल्कुल दो मुख्तलिफ कंडीशन हैं पीसीओएस जो है वो टोटली हार्मोनल इम्बेलेंस की वजह से पैदा होने वाली बीमारी है जिसके अंदर कभी ओवरीज में सिस्ट बन जाते हैं और वो मल्टी ऑर्गन रिलेटेड या मल्टी फैक्टर रिलेटेड प्रॉब्लम है जिसके अंदर हार्मोन्स इम्बेलेंस हुए वज़न बढ़ना शुरू हुआ पीरियड्स इरेगुलर हुए स्कैंटी हो गए ड्यूरेशन बढ़ गई वज़न ज़्यादा हुआ ज़्यादा हो गया तो कम ना हुआ कभी पीरियड्स पेन हुआ कभी नहीं हुआ कभी इनफर्टिलिटी हुई कभी नहीं हुई सो पीसीओएस एक बिल्कुल डिफरेंट चीज़ है एंडोमेट्रियोसिस में सिस्ट बनती है ओवरी के अंदर लेकिन वो उस तरह की नहीं होती जिस तरह के पीसीओएस के अंदर होती हैं एंडोमेट्रियोसिस में बेसिकली जैसे मैंने बताया कि जो एंडोमेट्रियल टिश्यू किसी भी वजह से पेल्विस के दूसरे ऑर्गन्स पे आके लग जाते हैं और पीरियड्स के दौरान में जो हार्मोनल इफेक्ट होता है जो कि हमारी यूट्रस की झिल्ली के ऊपर होता है जिसके बाद पीरियड्स फ्लो आते हैं वही हार्मोनल इफेक्ट इन स्पॉट्स के ऊपर होता है इन ये हार्मोनल इफेक्ट जब इन एंडोमेट्रियोटिक सेल्स या टिश्यूज़ के ऊपर होता है जो कि बच्चेदानी से बाहर होते हैं वहाँ पे सोजिश शुरू हो जाती है वहाँ पे इन्फ्लेमेशन हो जाती है वहाँ पे स्कारिंग हो जाती है और वो फिर पेनफुल होता है और फिर आगे उसके कॉन्सिक्वेंसेस शुरू होते हैं कमिंग बैक टू टॉपिक पॉलीसिस्टिक ओवेरियन डिजीज़ या पॉलीसिस्टिक ओवेरियन सिंड्रोम एंड एंडोमेट्रियोसिस आर टू टोटल डिफरेंट आइडेंटिटीज़
1: अच्छा डॉक्टर आजकल सोशल मीडिया पे बहुत सी इन्फॉर्मेशन मिलती है और अगर हम देखें तो इस एंडोमेट्रियोसिस के बारे में भी बहुत सी बातें हैं तो आप कौन से ऐसे कॉमन मिथ्स हैं जिन्हें आप क्लेरिफाई या डिबंक करना चाहेंगे
0: پہلی بات تو یہ کہ کیونکہ پیریڈز کا پین ہو رہا ہے تو یہ تو سب کو ہی ہوتا ہے لہٰذا ڈاکٹر کے پاس جا کے کیا کرنا ہے گھر میں پیناڈول لے لو اور یہ جو ہماری ٹریڈیشنل گرم دودھ اور گھی اور سب اس طرح کی
1: واٹر بوٹل سے سیک لینا
0: ہاں بس اسی سے ٹھیک ہو جائے گا ایسا نہیں ہے اگر تو بہت سیویئر کنڈیشن چلنا شروع ہو گئی ہے کہ آپ کو ریگولر میڈیکیشن کی ضرورت ہے تو آپ کو آ کے دکھانا ہے ایک تو بات یہ ہو گئی دوسری بات اوہو endometriosis diagnose ہوئے اب تو تم کبھی مائی نہیں بن سکتی pregnancy تو ہو ہی نہیں پاتی ان کے اندر this is a totally myth ایسا نہیں ہے endometriosis ہو جاتا ہے in fact if you get pregnant either naturally normally اگر آپ کی pregnancy ہو جاتی ہے یا medicine سے یا IVF کے through اگر آپ pregnant ہو جاتے ہیں تو اس pregnancy کے time periods کے لیے آپ کی جو ovaries ہیں وہ coit ہو جاتی ہیں جو ہارمونل افیکٹ چل رہا ہے جو کہ بار بار میں جو اسی کا بات کے اوپر آ رہی ہوں اینڈومیٹریم کی جھلی کے اوپر وہ ختم ہو جاتا ہے تو اگر تو ارلی اینڈومیٹریوسس ہے تو کبھی کبھی تو وہ ریزالو بھی ہو جاتا ہے پریگننسی میں اور پریگننسی کے بعد وہ ختم ہو جاتا ہے سو دس از دا سیکنڈ میتھ کہ جی اینڈومیٹریوسس ہو گیا چلو جی اب تو کچھ نہیں ہو سکتا اب تو پریگننسی ہو ہی نہیں سکتی
1: اچھا ڈاکٹر کیا یہ کمپلیٹلی کیور ہو سکتی ہے یا یہ ایک لانگ ٹرم آپ کہتی ہیں کنڈیشن ہے جسے صرف مینج کیا جا سکتا ہے
0: میں پھر وہیں سے بات شروع کروں گی ڈپینڈ کرتا ہے کہ ایکسٹینٹ کتنی ہے کمپلیٹ کیور اٹ ول بی اے ویری بگ ورڈ کہ اگر میں کہوں کہ ہاں جی یہ بالکل کمپلیٹلی کیور ہو سکتی ہے ایسا مشکل ہے ناممکن نہیں ہے لیکن یہ کہ اگر کنٹینیوس میڈیکل ٹریٹمنٹ لی جائے تو سمپٹم اتنے ریزالو ہو جاتے ہیں کہ آپ اس کو مینج کرنا سیکھ جاتے ہیں اور پھر آپ کی ریگولر لائف سٹائل کے اوپر وہ افیکٹ نہیں کرتا اس کی انٹینسٹی جو ہے وہ منیمم ہو جاتی ہے لیکن اس کے لیے آپ کو کنٹینیوس جو ہے وہ ڈاکٹر کے ساتھ فالو اپ کرنا بہت ضروری ہے
1: یہی سب سے امپورٹنٹ ہے اچھا یہاں پر دوستو ایک چھوٹا سا بریک لے رہے ہیں واپس آئیں گے تو اس ٹاپک کو کنکلوڈ کریں گے دیکھتے اور سنتے رہیے FM 107 دل سے دیسی
2: کنسسٹنسی از دا کی یہ تو سنا ہی ہوگا آپ نے اور اسی کنسسٹنسی کے ساتھ اگر ہم نے ہماری دنیا کا خیال کیا اور انرجی کو سسٹین کرنے میں آگے ہاتھ بڑھایا تو یوں سمجھیے کہ ہم نے ہمارے کل کو ایک تحفہ دے دیا سو سسٹین دا فیوچر ہر فرائیڈے دوپہر 2 بجے سے آر جے صفا کے ساتھ چھوٹے چھوٹے قدم اٹھائیں ایک بہتر اور سسٹینیبل مستقبل کے لیے اونلی آن FM 107 دل سے دیسی دوستوں ضرورت مندوں کی مدد کرنا ایک اہم اور نوبل کام ہے لیکن آج کل فراڈسٹرز اس کا فائدہ اٹھا کر لوگوں کو دھوکہ دے رہے ہیں ایسی اسکیم سے بچنے کے لیے ہمیشہ احتیاط برتنا ضروری ہے یہاں کچھ اور ہدایات دی گئی ہیں جو آپ کو فراڈلنٹ ایکٹیویٹیز سے بچانے میں مدد دے سکتی ہیں چیریٹیبل ویب سائٹ کی ویریفیکیشن کریں جب آپ آن لائن چیریٹی دینے کا سوچ رہے ہوں تو انشور کریں کہ جس ویب سائٹ پر آپ چیریٹی دے رہے ہیں وہ آفیشیل اور سیکیور ہو ایسی ویب سائٹس پر https.// ہونے چاہیے اور ان کی رجسٹریشن ڈیٹیلز کلیئر ہونی چاہیے دوسرا اوور دا فون ڈونیشنز اگر آپ کو فون پر چیریٹی دینے کی درخواست ملے تو اس پر شک کریں چیریٹیبل آرگنائزیشن اکثر ڈائریکٹ کالز نہیں کرتی اگر آپ کو کال آتی ہے تو پہلے ان کا ویریفیکیشن کریں تیسرا سوشل میڈیا ریکویسٹ سوشل میڈیا پلیٹ فارمز پر اکثر فراڈسٹرز اپنی پروفائل بنا کر لوگوں سے پیسے مانگتے ہیں ایسی ریکویسٹ کو اوائڈ کریں اور صرف انہی آرگنائزیشنز کو مدد دیں جو پہلے سے اسٹیبلشڈ اور ٹرسٹڈ ہوں چوتھا پرسنل انفارمیشن کبھی بھی اپنی پرسنل انفارمیشن جیسے کریڈٹ کارڈ ڈیٹیلز ایڈریس ایکسیٹرا کسی بھی ان نون سورس کو نہ دیں اگر آپ کو کسی بھی چیریٹی کی ریکویسٹ کے دوران اپنی پرسنل انفارمیشن دینے کا کہا جائے تو اسے فوراً ریجیکٹ کریں پانچواں ٹیکس ریسیپٹ جینوئن چیریٹیبل آرگنائزیشن آپ کو ڈونیشن کے بعد ٹیکس ریسیپٹس بھی دیتی ہیں اگر آپ کو ریسیپٹ نہ ملے تو یہ ایک وارننگ سگنل ہو سکتا ہے कि हो सकता है जो आपने चैरिटी दी वो इल्लीगल या फेक ऑर्गेनाइजेशन के पास गई हो। अगर आपको कभी भी शक हो कि कोई ऑर्गेनाइजेशन या इंडिविजुअल आपको धोखा दे रहा है तो फौरन अथॉरिटीज को इन्फॉर्म करें। आप अपनी कंपनी

कुशादगी में शुक्र करता है, तंगी में सबर करता है, नेमत में आजिज़ी, आजमाइश में अल्लाह से उम्मीद रखता है। सामने किराम, एक रिवायत में है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से मक़ूल है कि आपने फरमाया, उस शख्स पर रहम करो जो अपने कौम का मुअज़्ज़ज़ था फिर जलील हो गया, उस गनी पर रहम करो जो फ़कीर हो गया, और उस आलिम पर रहम करो जो जाहिलों के दरमियान आ गया। इस हदीस का पैगाम नहायत गहरा है कि कभी एक शख्स मालदार होता है, लोगों की मदद करता है, घर में नेमत होती है, माशरे में इज्जत होती है, लेकिन फिर अचानक हालात बदल जाते हैं, कारोबार ख़त्म हो जाता है, कर्ज बढ़ जाता है, और इंसान वहीं आ खड़ा होता है जहाँ उसे कभी आने का गुमान भी न था। ऐसे शख्स को ताना नहीं देना चाहिए, उसके माजी को भूल कर उसकी मौजूदा हालत पर हंसना नहीं चाहिए, बल्कि उस पर रहम करना चाहिए, उसे सहारा देना चाहिए, क्योंकि दुनिया का हाल बदलते देर नहीं लगती। आज किसी और पर तंगी है, कल हम पर भी आ सकती है। सामिन किराम, कुरान हमें शुक्र की तालीम देता है, लइन शकरतुम लज़ीदन्नकुम, अगर तुम शुक्र करोगे तो मैं तुम्हें और ज़्यादा दूंगा, और साथ ही तंबीह भी फरमाता है, वलइन कफरतुम इन्ना अज़ाबी लशदीद, और अगर नाशुक्री करोगे तो मेरा अज़ाब भी सख्त है। नाशुक्री का अंजाम ये भी हो सकता है कि इंसान से नेमत छिन जाए, इसीलिए सालहीन अल्लाह से पनाह मांगते थे कि ए अल्लाह, अता के बाद महरूमी से बचा, इज्जत के बाद जिल्लत से बचा, सेहत के बाद बीमारी से, ईमान के बाद गुमराही से बचा। सामने किराम, इंसान की ज़िंदगी कब्ज़ और बस्त के दरमियान चलती है, कभी दिल खुश होता है, कभी दिल तंग हो जाता है, कभी रिज़्क़ खुलता है तो कभी महदूद हो जाता है, कभी लोग साथ होते हैं, कभी तन्हाई मिलती है, कभी ताकत होती है, कभी कमज़ोरी आती है, लेकिन मोमिन का कमाल यह है कि वह दोनों हालतों में अपने रब को न भूले। अगर अल्लाह दे तो शुक्र करे, अगर अल्लाह आजमाए तो सब्र करे, अगर माल मिले तो अल्लाह के रास्ते में खर्च करे, अगर तंगी हो तो हराम की तरफ न बढ़े, यही ईमान का तवाज़ुन है। सामने किराम, अल्लाह ताला ने एक अजीम उसूल बयान फरमाया है, इन्नमा अल उस्री युस्रा, बेशक तंगी के साथ आसानी है। गौर कीजिए, अल्लाह ने यह नहीं फरमाया कि तंगी के बाद आसानी है, बल्कि फरमाया तंगी के साथ आसानी है, यानी मोमिन की ज़िंदगी में आजमाइश के अंदर भी रहमत के दरवाजे होते हैं, मुश्किल के अंदर भी अल्लाह की हिकमत होती है, तंगी के अंदर भी तरबियत होती है, और कभी वही मुश्किल इंसान को अल्लाह के ज़्यादा करीब कर देती है। एक शायर ने खूब कहा है, إذا ضاقت بك الدنيا ففكر في ألم نشرح فعسر بين يسرين متى تذكرهما تفرح, जब दुनिया तुम पर तंग हो जाए तो सूरत शर्ह को याद करो, एक असर दो यसर के दरमियान जब तुम उसे याद करोगे तो दिल खुश हो जाएगा। सामने किराम, ये दुनिया दारुल इम्तिहान है, यहाँ हर इंसान आजमाया जा रहा है, गरीब भी अमीर भी, जिसके पास कम है वो भी इम्तिहान में है, जिसके पास बहुत है वो भी इम्तिहान में है। कभी अल्लाह तंगी देकर आजमाता है कि बंदा सब्र करता है या नहीं, और कभी नेमत देकर आजमाता है कि बंदा शुक्र करता है या नहीं। बाज़ लोग फ़क्र में कामयाब हो जाते हैं मगर गिना में नाकाम हो जाते हैं, बाज़ लोग तंगी में अल्लाह को याद करते हैं मगर माल मिलते ही गाफिल हो जाते हैं, बाज़ लोग मुसीबत में आजिज़ होते हैं मगर नेमत में मुतकब्बिर बन जाते हैं। इसलिए मोमिन हर हाल में अल्लाह से आफियत, शुक्र और साबित कदमी मांगता है। सामने किराम, दुनिया की हकीकत यह है कि जो कुछ हमारे पास है वो बाकी रहने वाला नहीं, माल भी फ़ानी, घर भी फ़ानी, जवानी भी फ़ानी, सेहत भी फ़ानी, मनसब भी फ़ानी, और हम खुद भी फ़ानी। तो फिर अकलमंदी यही है कि इंसान फ़ानी चीज़ को बाकी रहने वाली चीज़ के लिए इस्तेमाल करे, माल है तो सदका करे, सेहत है तो इबादत करे, वक्त है तो खिदमत करे, ज़बान है तो हक कहे, इल्म है तो लोगों को फ़ायदा पहुँचाए, क्योंकि जो अल्लाह के लिए दे दिया जाए वही असल में बाकी रहता है। कुरान फरमाता है, मा इंदकुम यनफदु व मा इंदल्लाहि बाक, जो तुम्हारे पास है वो ख़त्म हो जाएगा और जो अल्लाह के पास है वो बाकी रहेगा। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने एक मौके पर मिंबर पर फरमाया कि अल्लाह ताला ने एक बंदे को इख्तियार दिया कि वो दुनिया में रहे या अपने रब के पास चला जाए, तो उस बंदे ने अपने रब के पास जाने को पसंद किया है। खलीफतुर रसूलुल्लाह अबू बकर सिद्दीक़ रज़ियल्लाहु अन्हु ये सुनकर रो पड़े
کیونکہ وہ سمجھ گئے کہ یہ اشارہ رسول اللہ صلی اللہ علیہ وسلم کی رحلت کی طرف ہے۔ پھر وہ دن بھی آیا جب رسول اللہ صلی اللہ علیہ وسلم اس دنیا سے پردہ فرما گئے۔ امیر المومنین عمر رضی اللہ عنہ کے لیے صدمہ ناقابل برداشت تھا۔ وہ کہتے تھے کہ جو کہے گا محمد صلی اللہ علیہ وسلم وفات پا گئے، میں اسے سزا دوں گا۔ تو ابوبکر رضی اللہ عنہ کھڑے ہوئے اور فرمایا، من کان یعبد محمدا فان محمدا قد مات ومن کان یعبد اللہ فان اللہ حی لا یموت۔ جو محمد صلی اللہ علیہ وسلم کی عبادت کرتا تھا وہ جان لے کہ محمد صلی اللہ علیہ وسلم وفات پا گئے، اور جو اللہ کی عبادت کرتا ہے تو اللہ زندہ ہے، کبھی نہیں مرے گا۔ پھر انہوں نے یہ آیت پڑھی، وما محمد الا رسول قد خلت من قبلہ الرسل، محمد صلی اللہ علیہ وسلم صرف اللہ کے رسول ہیں، آپ سے پہلے بھی رسول گزر چکے ہیں۔ سامعین کرام، یہ واقعہ ہمیں ایک عظیم حقیقت سکھاتا ہے کہ دنیا میں کوئی باقی نہیں، حتیٰ کہ انبیاء علیہ السلام بھی دنیا سے رخصت ہوئے، باقی صرف اللہ ہے، البقاء للہ۔ سامعین کرام، ایک بہت ہی گہری حقیقت یہ ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم نے کبھی دنیا کو اپنا مقصد نہیں بنایا۔ آپ صلی اللہ علیہ وسلم کے پاس اگر مال آتا تو اسے اللہ کے راستے میں تقسیم فرما دیتے۔ ام المومنین عائشہ صدیقہ رضی اللہ عنہ فرماتی ہیں کہ کبھی ایسا بھی ہوتا کہ کئی کئی دن گھر میں چولہا نہیں جلتا تھا اور غذا کھجور اور پانی ہوتی تھی، لیکن اس کے باوجود نبی اکرم صلی اللہ علیہ وسلم مطمئن، سب سے زیادہ باوقار، سب سے زیادہ اللہ پر بھروسہ کرنے والے تھے۔ آپ صلی اللہ علیہ وسلم فقر کو ذلت نہیں سمجھتے تھے اور غنا کو، مالداری کو عظمت نہیں سمجھتے تھے۔ اصل عظمت تو اللہ کی بندگی میں ہے۔ اسی لیے آپ صلی اللہ علیہ وسلم نے دعا فرمائی، اللہم احینی مسکین وامتنی مسکین واحشرنی فی زمرۃ المساکین، اے اللہ مجھے مسکینی کی حالت میں زندہ رکھ، مسکینی کی حالت میں موت دے، اور مسکینوں کے ساتھ میرا حشر فرما۔ یہاں مسکینی کا مطلب ذلت نہیں بلکہ اللہ کے سامنے افتقار، عاجزی اور نیاز مندی ہے۔ اصل فقر یہ ہے کہ بندہ اپنے رب کا محتاج بن جائے، اور اصل ہلاکت یہ ہے کہ بندہ اپنے آپ کو اللہ سے بے نیاز سمجھنے لگے۔ سامعین کرام، قرآن فرماتا ہے، کلا ان الانسان لا یطغى ان رآہ استغنا، ہرگز نہیں، ہوشیار انسان سرکشی کا راستہ اختیار کرتا ہے کہ جب وہ خود کو بے نیاز سمجھنے لگے۔ سامعین کرام، اس لیے غنا، بے نیازی برا نہیں اگر اس کے ساتھ شکر ہو، فقر بھی برا نہیں اگر اس کے ساتھ صبر ہو۔ اصل خطرہ تو غفلت کا ہے، اصل خطرہ تکبر میں، اصل خطرہ ناشکری ہے۔ مومن کو مال ملے تو وہ کہتا ہے میرے رب کی امانت ہے، مال کم ہو جائے تو کہتا ہے میرا رب مجھے دیکھ رہا ہے۔ تو یہی خلاصہ ہے آج کی گفتگو کا۔ سامعین کرام، پروگرام تفہیم القرآن کے آج کے اس حلقے میں ہم جو بھی کچھ کہنے والے ہیں اس کا خلاصہ ابھی اسی مرحلے میں پیش کرتے ہیں، تاکہ ایک ریمائنڈر کے طور پر آپ لوگوں کے ذہن میں رہے کہ بھائی آج کے اس حلقے میں کن موضوعات پر گفتگو ہونے والی ہے۔ بات وہی ہے کہ دنیا بدلتی رہتی ہے، حالات بدلتے رہتے ہیں، فقر اور غنا دونوں عارضی ہیں، وقتی ہیں، قبض اور بسط دونوں اللہ کے ہاتھ میں ہیں۔ مومن کا کام ہے شکر، صبر، توکل اور حسن ظن۔ اگر اللہ عطا کرے تو اسے اللہ کے راہ میں استعمال کرو، اگر اللہ روک لے تو اسے امید نہ توڑو۔ اگر دنیا تنگ ہو جائے تو یاد رکھو، انما العسر یسرا، اور اگر دنیا وسیع ہو جائے تو یاد رکھو، یہ بھی امتحان ہے۔ اللہ تعالیٰ ہمیں نعمت میں شکر، تنگی میں صبر، مال میں سخاوت، فقر میں وقار، اور ہر حال میں اپنی طرف محتاجی کا شعور عطا فرمائے، آمین یا رب العالمین۔ اب ہم مضمون کو آگے بڑھاتے ہوئے قرآن مجید کی ایک اور آیت کی طرف آگے بڑھیں گے۔ ارشاد ہوتا ہے، نحن قسمنا بینہم معیشتہم فی الحیات الدنیا، ہم نے ان کے درمیان دنیا کی زندگی میں ان کی معیشت تقسیم کر دی، یعنی رزق، مال، مواقع، صلاحیتیں، درجات، ذمہ داریاں، یہ سب اللہ کی تقسیم ہے۔ کوئی زیادہ مال کے ساتھ آزمایا جا رہا ہے، کوئی کم مال کے ساتھ، کوئی طاقت کے ساتھ، کوئی کمزوری کے ساتھ، کوئی عزت کے ساتھ، کوئی گمنامی کے ساتھ۔ لیکن اس کے بعد، اس کے فوراً بعد قرآن ہماری نگاہ کو دنیا سے اٹھا کر آخرت کی طرف لے جاتا ہے، وَرَحْمَتُ رَبِّكَ خَيْرٌ مِمَّا يَجْمَعُونَ، اور آپ کے رب کی رحمت اس سب سے بہتر ہے جو لوگ جمع کرتے ہیں۔ سامعین کرام، اس آیت میں ایک عجیب حقیقت ہے کہ انسان زندگی بھر جمع کرتا رہتا ہے، مال، گھر، کاروبار، شہرت، تعلقات، حیثیت، منصب، لیکن قرآن کہتا ہے کہ تم جو کچھ جمع کر رہے ہو اللہ کی رحمت اس سب سے بہتر ہے۔
مفسر کے ہاں یہاں رحمت سے مراد جنت بھی لی گئی ہے۔